炎上デイリーズドローゾースランバールシェネマンダガーネギラミマラナマイソガイエマダルサテノバシデイガイエヒンバラバババサテアフソシデイガイエテヘランイラサテヤーデイヒンバラバババサテノイテヘランパクミシャバッइनक बख्शे फारसी बरून मर्जी आकाशवाणी बरनामा सुगाई ये खुदरा दर मौजे कूता दर अदीफा ये पांजा हजार और ये सदोसी किलो हर पक्ष में कुनत बरनामा सुबह रोजे माई बारह दस आजिया कहांगे हिंदी अखबार हिंदू जहां तराना फारसी तफसीर रूज गुफ्तार इमरूज बरनामा ये स्पॉटलाइट यक तराना फिल्मी ये हिंदी ترانے آئیے یک فلم ہندی اخبار ہندو جہان و خلاصہ یہ اخبار ہنجو دہلی ہندگر عزیز برنامہ سب گائرہ بائیہ کہانگے ہندی شروع میکنیم